0: महान संत ते इस देश विच पैदा होए, पर ए देश जितनी लंबी गुलामी तो लंघे है, इतनी लंबी गुलामी तो कोई होर देश नहीं लंघे। संसार दे आलम वेख के हैरान हो जांदे कि इतना वड्डा देश ये मुगलां दा गुलाम रहा है। अफगानिया ने इसनों गुलाम रखा है, अरबिया ने इसनों गुलाम रखा है, इत्थे डच आए उन्होंने भारत नूं गुलाम बनाया, इत्थे स्पैनिश आए, इत्थे फ्रेंच आए, इत्थे मंगोल आए, इत्थे अंग्रेज आया, जिहड़ी कौम भी आई वह बादशाह बनी ते देश नूं गुलाम करन विच वह कामयाब हो गई। चिंतक लोग दूरदृष्ट मनुख हैरान होंदे, छोटियां छोटियां कौमां आईयां, थोड़े थोड़े साथी नाल लैके आए ते इतने वड्डे मुल्क नूं गुलाम बना दिता। थोड़ी जिहा सैना लैके बाबर आया, गुलाम कर गया इस देश नूं। अरबी आए, स्पैनिश आए, डच आए, पुर्तगेज आए, अंग्रेज आए, वरस के एक कौम का यह देश गुलाम नहीं होया, कई कौमों का यह गुलाम रहा और बहुत लंबी चौड़ी गुलामी चो रहा है। 1000 साल तक यह देश गुलाम रहा। और कमाल की गल यह है कि इस देश विच जितने संत, जितने गुरु, जितने अवतार, जितने भगत, जितने ब्रह्म ज्ञानी पैदा हुए ने, दुनिया विच होर किसी मुल्क विच इतने नहीं पैदा हुए। पर जितनी लंबी गुलामी विच यह देश रहा है, इतनी लंबी गुलामी होर किसी देश विच नहीं रही। इसका कारण गुरु नानक देव जी महाराज ने दसिया, सिर ते बहुत जोर दिता गया, प्रभु चिंतन ते बहुत जोर दिता गया, पर जिंदगी दियां कुछ होर समस्यावां भी ने, उन्हां दी तरफ ध्यान ना दिता गया। होया कि हत्थां करके ये देश बड़ा कमजोर हो गया, खत्रीपणा खत्म हो गया, अहिंसा परमो धर्म दिया नारा इस देश विच इस ढंग नाल लग्या, हर बंदा ब्राह्मण बन गया। ते जद हर बंदा ब्राह्मण बन गया, हर मनुख ब्रह्म दे चिंतन विच रह गया, तो ब्रह्म दे चिंतन तो इलावा भी कुछ मनुख दियां समस्यावां ने, कुछ लोड़ां ने, उन्हां दी तरफों मनुख दी गफलत नूं देख के बाहरलियां कौमां ने इस देश नूं गुलाम बनाया। तो गुरु नानक ने कहा, नहीं, तू सिर तो भी कम लेना है और तू हत्थां तो भी कम लेना है, तू खत्री भी बन, तू शक्तिशाली भी बन। पर ऐसा ना होवे कि धन दी दुनिया विच और पदार्थ दी दुनिया विच तू पछड़ जावे तो तू वैश भी बन। गुरु नानक ने स्वयं भी खेती बाड़ी का काम किया, तू कुछ उपज भी कर, दुकान भी चलाई गुरु नानक ने, तू कार विहार भी कर, तू खेती बाड़ी का काम भी कर, तू संसार विच भी गति कर, तू पदार्थ की दुनिया विच भी गति कर, ताकि तेन मंग के ना खाना पै, तेन दर दर का मुथाज ना आना पै, इस वास्ते तू किरत भी कर। गुरु नानक का यह नारा सी कि जिस बंदे नूं किरत करन दी जाच नहीं आई, वो कीर्ति भी नहीं कर सकेगा। किरत ते कीर्ति दोवें कट्टियां जुड़ी होंगी। किरत करके तन दी पालना करनी है, वो कीर्ति करके आत्मक रस नूं जन्म देना। तो साहिबा ने कहा, तू किरत भी करनी है, और सतगुरु ने आप किरत की, आप दुकान चलाई, आप खेती बाड़ी का काम किया, प्रेरणा दिती, तू वैश भी बनना। और सतगुरु ने कह दिता, पैरां दी भी अपनी गल है, तू शूद्र भी बनना। लंगर दे झूंडे बांडे मांजने, तप्पड़ झाड़ने, झाड़ू देना, रोगियां दी सेवा करना, मजलूमां दी सेवा करना, प्राचीन समय च ए शूद्रां दा कम सी। गुरु नानक ने कहा, नहीं, ये सिख करेगा, उन्हों ही झूठे बांडे मांजने ने, ओही झाड़ू देवे, ओही तप्पड़ झाड़े, ओही मरीजां दी सेवा करे। और इस तरीके दे नाल चार वर्ण दी जिहड़ी स्पिरिट है, चार वर्ण दी जो चेतना है, चार वर्ण दी जिहड़ी विचारधारा है, वह एक मनुख दे अंदर उंडेल के गुरु नानक ने रख दित्ती। भाई साहब भाई गुरुदास जी कहिंदे ने, चार वरन एक वरन कर पैरी पौना जग वरताया। मुख्तसर अर्जे कि सिख ओ है जो अपने दिमाग की भी वरतों करे, हत्थां दे विच भी उसदे ताकत होवे, वो किरत विरत भी करदा होवे, पर उस दे अंदर सेवा भाव भी होवे, और इस तरीके नाल मनुख संपूर्ण होंदा। देश गुलाम होया क्योंकि देश विच खत्रीपणा खत्म हो गया सी। देश सदियां तक गरीब होया क्योंकि वैश बिरती नूं भी बड़ी चोट लग गई। हर मनुख नूं ब्राह्मण बनन दी सूझी। इत्थे राजे महाराजे भी घर घाट त्याग के पहाड़ां दी कंदरां विच बैठन लग पए। इत्थे चंगे चंगे दार्शनिक फिलासफर भी संसार नूं छड़ के तीर्थां ते जा बैठे। भाई गुरदास जी नूं कहना पया, सिद्ध छब बैठे पर्वती, कौन जगत को पार उतारा। सियाणे मनुख, आलम बंदे, दूरदृष्ट मनुख संसार तो एक पासे हो गए, प्रभु चिंतन विच ऐसे लीन रहे कि शरीर दियां اور سنسار دیاں ہور مول سمسیاواں نالوں انہاں دا سمبندھ ہی ٹٹ گیا، ہویا کہ صدیاں تک اے بھارت غریب رہیا اور غلام رہیا۔ گرو نانک دیو جی مہاراج نے بھرمن کر کے اس دیش وچ نویں جاگرتی پیدا کی تھی اور کہہ دیتا زندگی دی لوڑ صرف ایک نہیں، انیکاں لوڑاں دا اے مجسمہ ہے اور انیکاں لوڑاں دی پورتی کرن واسطے اس پریپورن پرماتما نے سانو وکھ وکھ شکتیاں دتیاں نے، سانو پیر وی دتے نے، سانو ہتھ وی دتے نے، سانو پیٹ دتا ہے، سانو دماغ دتا ہے، اسی دماغ نال سوچنا ہے سچ کی ہے جھوٹ کی ہے، اسی ہتھاں نال کرت کر کے دھن پدارتھ کمانا ہے تاکہ شریر دی پورتی ہو سکے، اسی سیوا بھاؤ وچ لین ہونا ہے تاکہ نرمانتا بڑی رہے، تاکہ اندر غریبی بنی رہے، ہنکار نہ پیدا ہوے۔ تو سکھ او جس دے اندر چارے ورن باقاعدہ روپ وچ موجود نے، ایک ایک ورن والا منک ٹکڑیاں ٹکڑیاں وچ بٹیا ہویا ہے اور ادھورا ہے، اس واسطے صاحباں نے نعرہ لایا منک نو سمپورن کرنا ہے، منک نو پورن روپ ریکھا دینی ہے، اور پورن اے ادھو ہوے گا جد مستک دے نال نال اس دیاں باواں بھی کم کرن، اس نو پیٹ دی چنتا بھی ہوے اور اس دے اندر سیوا والی برتی بھی پورن روپ وچ جاگ پوے۔ صاحب شری گرو نانک دیو جی مہاراج دی اس وچار دھارا دا بھارت تے بہت گہرا اثر ہویا، صدیاں دی اے جڑی غلامی سی اس وچ آزادی دی روح پیدا ہوئی، آزادی دے پروانے پیدا ہوئے۔ گرو نانک دی گل جیسے جیسے سمجھ دے چاہی، گرو گوبند سنگھ جی مہاراج دی گل جیسے جیسے بھارت واسیاں نو سمجھ آئی، انہاں نو اپنی غلامی دس پئی، انہاں نو اپنی غریبی دس پئی، انہاں نو اپنی مجبوری دس پئی، غریبی دے کارن وی دس پئے، مجبوری دے کارن وی دس پئے، اس واسطے وہ اپنی مول سمسیاواں نال جھوجن لگ پئے۔ گرو گوبند سنگھ جی مہاراج نے تے ایسی روح ہو کے ایسا بیر رس پیدا کیتا اور کہہ دیتا اسی نرے ہن انکھہین نہیں ہاں، کمزور نہیں ہاں، اسی کیول برامن نہیں ہاں، اسی کیول جپ تپ کرن والے بھگت نہیں ہاں، کوئی ساڈی مالا کھو کے لے جائے اسی کھتری بھی ہاں۔ اور صاحباں نے صاف کہہ دیتا اسی وچار دا جواب وچار نال دیندے ہاں، اسی تلوار دا جواب تلوار نال دیندے، اور انہاں دا پرم ایک واک ہے چونکارز ہما ہلتے درگزشت حلالست بردم با شمشیر دست۔ جد شانتی نال وچار نال زندگی دی کوئی سمسیا حل نہ ہوے تا تلوار چک لینا بھی دھرم ہے، وہ بھی ایک مہان کرتب ہوئے گا، اور جو اس کرتب نو نہیں نبھائے گا اپنے آپ نو غلام کر بیٹھے گا، قوم غلام ہو جائے گی، دیش غلام ہو جائے گا۔ بھرمن کر کے سمچے دیش وچ انہاں ستیاں ہوئیاں برتیاں نو گرو نانک دیو جی مہاراج نے جگایا، جو ایک ایک برتی وچ جی رہے سن، چار ورنا دی ونڈ اسے آدھار دیتے ہوئی سی، سر دی ورتوں کرن والا برامن، ہتھاں دی ورتوں کرن والا کھتری، پیٹ دی چنتا کرن والا ویش، اور بھاری پر کم کرن والا شودر۔ پر جڑا یہ چارے ہی کم کرے تے چارے ہی کماں وچ جس دی رچی ہوے، اس نو گرو نانک نے سکھ آکھیا بھئی اے سکھ ہے، اے دے اندر چارے ہی ورن موجود نے۔
1: You're listening to KRPI 1550 Radio, Ferndale, Washington.
2: ਸੁਣਦੇ ਹੋ ਜੀ?
3: ਹਾਂ ਜੀ।
2: ਦੱਸੋ ਜੀ ਕੀ ਪਕਾਈਏ?
3: ਆਪਣੇ ਗਵਾਂਢ ਵਾਲੇ ਫੁੱਟੀ ਕੇ ਨਾ ਜਾਈਏ। ਆਲੂ ਜੀ ਦੇ ਵਧੀਆ, ਬੈਂਗਣ ਅਨਮੋਲ ਨੇ, ਗੋਭੀ ਉੱਥੇ ਤਾਜ਼ੀ, ਕਰੇਲੇ ਦੇ ਮਾਹੌਲ ਨੇ, ਮੈਂਗੋ ਉੱਥੇ ਪਿਆਰੇ ਨੇ, ਔਰੰਜ ਨਿਆਰੇ ਨੇ, ਫੁੱਟੀ ਕੇ ਨਾ ਥਾਂ ਥਾਂ ਫਾਰਮ ਦੇ ਆਪਣੇ, ਸਬਜ਼ੀ ਫਲ ਇੰਨੇ ਤਾਜ਼ੇ, ਦਿਨੇ ਸਾਡੇ ਸੁਪਨੇ,
2: ਘੱਟ ਪ੍ਰਾਈਸ ਤੇ ਜੀ ਸਬਜ਼ੀ ਫਲ ਖਾਣਾ ਏ, ਫੁੱਟੀ ਕੇ ਨਾ ਜਾਣਾ ਏ, ਫੁੱਟੀ ਕੇ ਨਾ ਜਾਣਾ ਏ, ਫੁੱਟੀ ਕੇ ਨਾ ਹੀ ਜਾਣਾ।
4: जिंदगी दे हिसाब किताब वांग बिजनेस दा हिसाब किताब भी बहुत औखा है। पहला मेनू भी यही लगदा सी, पर जदों मेनू बाद अकाउंटिंग दे जसवीर सिंह बाद होरां बारे पता लगा, ओदो तो मैं टेंशन फ्री हो गया। जिन्हां नू है 30 साल तो भी वध दा तजुर्बा, टैक्स पेपर फिल करने होन, बुककीपिंग होवे या किसी भी तरह दा फॉर्म भरवाना होवे, तां अज ही संपर्क करो बाद अकाउंटिंग दे जसवीर सिंह बाद होरां नू। कॉल 604-325-8370 604-325-8370 7-0।